0: frequently nga population na le population based screening cha chani le so masang, apart from that nga nga gora una further apne level pe nga study cho che sin le aage ja ke to nga india diabetes na ek study kyon chale to inshallah icmr ke through nga study cho che sin le tena nga prevalence of diabetes ta che sin le nga ta population azam shi dugina lu utila da khna le so te fi nga inshallah abhi to pipeline na yu tele te study to nga cho che sin inshallah nga tena again screening cho che sin le screening cho che so mazar no gale young pa patient unla symptoms अगर यूद ना ले या मम्मी पापा अगर शुगर उगर यूद ना या उन्हें शुगर यूद ना ले तो उन्हें शुगर चुचेस ईयरली शुगर चुना बहुत अच्छा है ले हर साल लोगों से ब्लड शुगर बचा चुचे जरूरी नुकल है तो सेकंड थिंग इज इन जो गवर्नमेंट चौस नहीं था पर पर एनसीडी प्रोग्राम प्रोग्राम चल रहे गवर्नमेंट पर पर यू लेना स्टाफ उन गाउना टेस्ट चुचे नहीं म्यून पार्टिसिपेट चुचे जरूरी नुकल है कॉपरेट चोजते क्योंते खुनिया पो अजुक चोजते टेस्ट पो चोजते अगर खुने यू मोल ना कि शुगर जिग मांग पे दुख या टेस्ट पे दोबारा चो ओशे दुख मोल ना ले तेने तो आसान लाइटली माने ना ले तो यूं से तो मैं सीरियसली नहीं ते आकाश क्यों ते तेने यहां दोबारा टेस्ट चोचेस पे मैं जरूरी नो गया ले सो मसां स्क्रीनिंग वो एक्सट्रीमली जरूरी नो गया ले तो फिया ये अवेयरनेस प्रोग्राम तेना फिया तसां आता है कि अजुक चोस्ते एक अवेयरनेस अजुक शी की जनरेट चोचेस फिया नो गया ले म्यू ने ना एजुकेशन एजुकेट चोचेस पोले ये डिजीज स्कोर ला ये चीनो चांग जिक्सपेक मानो यूं से आगे बिंगते टेस्ट चुचेस ते समय मैं जरूरी गिनती दुगे ले अगर ते समय मचो ना तेने वाकई इतने क्राइसिस चाचेस नगले प्रॉब्लम चानो गया खुदा ना खासता मा कॉम्प्लिकेशन चिक्सों ते लेप्चे से नगले पेशेंट उन खास कंगाए पर परे पेशेंट उन कॉमन ना लेप दुगले या पेशेंट ला माने शुगर एक यूज मेद ना ले गा माने छू मांग पेक्स कॉम्स वांगे दांग दिन ड्रिंक्स यो नगले अजुगे कोल्ड ड्रिंक्स यो मिलो ले तो माने खची की ता माने कोल्ड ड्रिंक्स मांग पे धुंग दुगे लगा प्यास बहुत लगी है माने गाने कोल्ड ड्रिंक मांग पे धुंग स्पिन देना समझे खतरे के नगला ऑलरेडी आने शुगर मांग पे क्यों ते खतो यंग शुगर नंग खुने चुस्ते नगल तेने ते पेशेंट उनला खुदा ना खास था कभी कभी पेशेंट खची बेहोश होते या माने जबरदस्त कॉम्प्लिकेशन का उनला डायबिटीज डायबिटिक कीटो एसिडोसिस जैसे नियाले या हाइपर ऑस्मोलर स्टेट जैसे नम शुगर मन मो 500-600 लेवल का लिप चनियाले सो कंडीशन जंग पर या पेशेंट खची तू कंडीशन ना लिप दुगेले सो मसं ते वो ई अवेयरनेस में चेस पे या स्क्रीनिंग में चो चेस सुनते नगल
1: कैसे सर बख्शिनी दारी
2: Garantis Zirdaluk Sihagui program Palayanan Chitpin, the program Pankarlin Kanpin Min, Dr. Ghulam Hussein Berdi. Medium Ayudon FM, Janalika Duakashwani Kargilin, Kasta program and Tisian Mazat Prunifia, program at Sirtam Kanpin, Kanis Fatima.
3: Aslam Alaikum, Dirijakpo Adit, Boxpo Pitore, Tukchodrana Fit, Akashwani Kargilikana, Prachukpa Frunifia Fruni program Bukure Nakanis Fatima and Tanas Katuk Chinot program and Kansan Matsute Kakafuna Mastrimo Donanuna Panamapa De Majare then Tasarnan Metan Median Gamosin Munayan Bujuksedukto Kasani Sakpatiksna Lang as Aquame Mutahede Torika Bomo Fruni Jacquesere Malakomata Discola Sperik Zidit Dir Gapna Nomoparikana Topic Digan and Tasarpe Kipjugate یه جو پروگرام است نبیخن کن اقوام متحده تورکا با مبشونی جغزره دی جغبو لوبیگ ما اکتوبریل زی چست چکشیگا دنیا گنگ پیانوک ملا کهوما چاچوک دنیا گنگ پیانوک با مبشونی جغزره ملا کهوما چاچوک دی جغبو ملا کهومی تون پو با مبشونی حقوق شیست سیحت سترون لکس دونا برابر حقوقی سکولا میمخصون لا شعور تنگما چاچوک یان کن کن با مبشون غتی معاشرانوک ایک اهم حصه گین چوک ایک بومک بسترنگ چیک طالبک داکتر استاد سائنسدان فنکار دونا یوم می مستقبل هرگیالا رهنما دونا غتی یولی یرگیسیانوک رگیالا لس با یان چست این چوک اگر غتیز با مبشون لا شش سلبی دونا دونلا چی موقع تنگ نکتو خوز نه صرف رنگ زنجوز کنی بلکی پورا معاشرات دونا یولی ترقی مینار گلا کردار ادابا ینچس انچوک اما افسوس بودیو یوت انچوک کی دنیای ملسا کچی گون کنی آنو آن با مبشونی شیست سیحات دونا کنگ زندگی آنو فیصلا به موقع میتوبات چوک نتانساقا دی سنبا پانمی ضرورت یوت انچوک شیست سلچس بو هر با مبشونی بنیادی حق انچوک شیست سلچس بود بومپشون لاب با اختیار چجست اینچو کنگا کنتی حقوق دونا زیمیداری سنبی مینگنا مدد توبا چاچو دانا کنتی مستقبل پان ریالش چی موقع تا.